ईरान अमरीका के अमुल मुआहिदो कबूल करण ते मजबूर कयो। मफाहमत जे यादाए जो मतलब दुश्मन ते भरोसो करण न आहे। आखिरी मुआहिदे लाइ गालियूं 60 ॾींहनि अंदर थींदियूं। जेकॾहिं मुआहिदो जो एतराम न कयो वियो त ईरान जवाब ॾींदो। ईरान जे नायब परॾेही वज़ीर काज़िम गरीबाबादी चयो आहे त अमरीका जे सामूंडी नाकाबंदी अॼु राति खां ختم تھی ویندی ایرانی سپریم نیشنل سیکیورٹی کونسل معاہدے بابت جلد پنجو بیان جاری کندی معاہدے جو متن سن بعد جاری کیا ویندو